0: आता मानला ची बार को शासन देश को ला मानला का तो दासा ये रिसर्च सा कि आता माने ज्यादा तर फोन ताँ से रे प्रोबस बुझ ना मतलब जन मजाना या साउथ से मासे ना का तो फोन ताँ छे ना का तो ये रिस गा तो शी समय कि आता मान लगा तो शी वसे ये रिस आकाशवाणी का ना फ्रेंड जी प्रोचुगे कि दून गा ती आता मान दून ताँ चस्प गा ता नुकसान में नहीं फायदे में जरे देश को ला ची मानला
1: फेसिना ता मान ला पहला खुरा मोबाइल पु तंग मितांग जा मान सुनचेन ले हे दक्सा माना सुनते सुनते फुनला चुक चुक के से बा दो तीन महीने फुनला माना जान जाता ने चिताइन कौन से मोबाइल ताइन हाँ फोन पु माना गंदा एडिक्शन चीन कौन मिकुन माना छोचा बसं पहला कौन मिकुन खराब चाचिन जुया फुनला अगर का तो सिल भी फिला मोबाइल का तो तंग ना यंबोल ताचा जोंस प्लेज सोंस सेल जोंस प्लेज अक से सिल चुचा माना चार गुनला ना बुलिक अकल यों सोत पना फिर पुजना सिल जो फिर भी छोने अलता जहे माना چونی چونتینی زمین چونی گالتار گوشین نتی چونی سان سیلت بایاو زری کری سیلت چونتین لچی بار گوشین زبانا کوان گیم کیون جا بازار لا توکانی کیلو ناسق کیون دخسان منا قسم قسمی کیلو نا جا بازار موبایل من ما کوان دو نیسان چی بچین دسترایک باجاق چین که ها شوق بو کیون چونتی چوق چوق سی چوق سیلت هارد فورت بان لا موبایل تاین دو دو بسان نا شوق بی کیون کوا ستوری شوق بی کیون کوا سیل بالصوب سیل با اونکانونی سیل بالصوب سیل با مونکانونی کوا گیمینگ کیون سیل بالصوب یا جیاده توس کاتوین ما تامان لا ماگال تار گوشین ما پروس کی سیلن دو گمین دو چاک بین دو موبایل پتان سان التا سان چا کوش چی بات چوک چی بات سو زیره
0: بخشی زیو چنا یریس پروگرام از هانسی کانگ آتی شربان اچون لچی پرینچی پروچگه دیس کولا چی مولا
1: دون آتی شربان اچون مولا کی سوشل میری جتنا فنکیو تان اتنا نقصان آنگو جویا دی فیلا سوشل میری چی بچا سمبا تان سی التا سی سول چا جویا دی انگی مسیج پوین آتی شربان اچون کن لشو
0: بخشی زیو دخصا سخبون بودی کر ریحانا بطور جوکسوین منان چنار یہ نہ بتول کنا یہ تھا سب پتری سی کلپ جو نے پین سوشل میڈیا چنام سنگ تھا فن کے یوت اور دونے نیم بو بو ماتا چنام سی نقصان یوت اور دیما جگہ دی تری سن کنا یہ تیس فن کے لیے نے دک دک تری سر یم نہ یہ تھا سب سمس دوت کلپ جو گیت اخن باقر زی شان اس کا تیا
2: بسم اللہ الرحمن الرحیم